यो आकाशवाणीको गुवाहाटी केन्द्र हो। अब सन्तोष नेवारबाट समाचार सुन्नुहोस्। राज्य मन्त्री परिषदले हिजो बालबालिकाको कल्याण, सुरक्षा र सुनिश्चितताका लागि असम राज्य बाल सुरक्षा नीति 2026 स्वीकृति दिएको छ। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो लोकसेवा भवनमा बसेको मन्त्री परिषदको बैठकमा यस विषयमा निर्णय लिइएको हो। यो नीतिले बालबालिकाको सुरक्षाको क्षेत्रमा राज्यभर एक साझा र शक्तिशाली व्यवस्था निर्माण गर्न मद्दत गर्नेछ भनी मुख्यमन्त्रीले बताउनुभयो। मन्त्री परिषदले असम निजी शिक्षण संस्था नियामक तथा विद्यार्थीको मानसिक स्वास्थ्य सुरक्षा नियम 2026 तयार गर्ने प्रस्तावलाई पनि अनुमोदन जनाएको छ। यसअनुसार 50 वा सोभन्दा बढी विद्यार्थी भएका जुनसुकै शिक्षण संस्थान पनि जिल्ला आयुक्त कहाँ दर्ता हुनुपर्नेछ। यस्ता संस्थानहरूले अनुसूचित जाति, अनुसूचित जनजाति, अन्य पछोडिएका वर्ग, आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थी, विशेष रूपमा सक्षम, LGBTQ+ तथा मानसिक आघात, आफन्त गुमाएका वा पहिले आत्महत्याको प्रयास गरेका विद्यार्थीहरूका लागि संवेदनशील, भेदमुक्त र सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्नेछ। यसै गरी मन्त्री परिषदले मिनी सचिवालय बराक उपत्यकाको नाम परिवर्तन गरी असम सचिवालय बराक उपत्यका सिल्चर नामाकरण गर्ने प्रस्तावलाई अनुमोदन जनाएको छ। मुख्यमन्त्रीले असम सचिवालय बराक उपत्यकामा 32 महत्त्वपूर्ण तथा प्रमुख विभागहरूको कार्य सञ्चालन गरिने बताउनुभयो। यसबाहेक मन्त्री परिषदले असम औद्योगिक सम्बन्ध नियम 2026 अधिसूचना जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ। यो नयाँ नियमले औपनिवेशिक तथा स्वतन्त्रतापछिका 3 पुराना नियमहरूलाई विस्थापित गर्नेछ। राज्यमा हाइड्रोकार्बन अन्वेषण गतिविधिहरूलाई समर्थन गर्ने उद्देश्यले मन्त्री परिषदले असम हाइड्रोकार्बन अन्वेषण उत्पादन र अपस्ट्रिम पारिस्थितिकी तन्त्र विकास नीति 2026 पनि अनुमोदन गरेको छ भने भारतीय व्यवस्थापन संस्थान गुवाहाटी र अजिम प्रेमजी विश्वविद्यालयको स्थायी क्याम्पस निर्माणका लागि जग्गा हस्तान्तरण तथा आवन्टनको प्रस्तावलाई पनि स्वीकृति दिएको छ। मन्त्री परिषदले कमलपुर, बडमपुर, रङ्गानदी, सिसिबर गाउँ, चाबुवा, लाहुवाल, खुम्टाई र बर्खला गरी यी 8 नयाँ समजिल्ला सञ्चालन गर्ने प्रस्तावलाई पनि अनुमोदन जनाएको छ। राज्यको प्रशासनिक पूर्वाधारलाई सरल बनाउने उद्देश्यले आज कामरूप महानगर जिल्लामा एकीकृत जिल्ला आयुक्तको कार्यालय उद्घाटन गरिएको छ। यस उद्घाटन कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा लगायत पञ्चायत तथा ग्रामीण विकास मन्त्री अतुल बरा, गुवाहाटी लोकसभा क्षेत्रकी सांसद बिजुली कलिता मेधी, विधायक प्रद्युत बरदोलै, दिप्लु रञ्जन शर्मा, विजय कुमार गुप्ता र तपन दासको उपस्थिति रहेको थियो। उल्लेखनीय छ कि कुल 81 करोड रुपियाँको लागतमा निर्माण गरिएको यस कार्यालय भवनको कुल क्षेत्रफल 12,695 वर्गमिटर रहेको छ। कृषि नोक्सानी वा कुनै पनि द्वन्द्वको बहानामा कुनै पनि राज्यले हात्तीको परम्परागत आवागमनको बाटो वा हात्ती कोरिडोर बन्द गर्न पाउने छैन। सर्वोच्च न्यायालयका मुख्य न्यायाधीश सूर्यकान्तको इजलासले राज्यहरूलाई यो निर्देशन जारी गरेको छ। यसका साथै हात्तीलाई तर्साउन आगो वा भाला आदिको प्रयोग गर्न पाइने छैन भने निर्देशनमा भनिएको छ। न्यायाधीश जयमाल्य बाक्सी र न्यायाधीश भी मोहनलाई समावेश गरी गठित मुख्य न्यायाधीशको इजलासले हात्ती कोरिडोरमा रहेका अवरोधहरू हटाउन केन्द्र सरकारलाई देशव्यापी सर्वेक्षण सञ्चालन गर्न पनि निर्देशन दिएको छ। असमीय समाजमा पवित्र महिना मानिने भाद अर्थात् भदौ महिना उपलक्ष्यमा राज्यका विभिन्न भागहरूमा रहेका खत्र र नामघरहरूमा नाम प्रसङ्गका कार्यक्रमहरू सञ्चालित भइरहेका छन्। खत्रिया संस्कृतिको केन्द्रस्थल माजुलीका खत्रहरूको साथै राज्यका विभिन्न क्षेत्रहरूमा रहेका सार्वजनिक नामघरहरूमा नाम कीर्तनका कार्यक्रमहरू आयोजना भइरहेको छ। भदौ महिनालाई केन्द्र बनाएर राज्यभर सिर्जना भएको आध्यात्मिक वातावरणले असमको परापूर्व कालदेखि चल्दै आएको सद्भावको बन्धनलाई अझ बलियो बनाएको छ। महापुरुष श्रीमन्त शङ्करदेव र श्री श्री माधवदेवको पुण्यतिथि लगायत श्रीकृष्णको जन्माष्टमी पर्ने यो महिनालाई असमवासीले अत्यन्तै पवित्र मान्छन्। महिनाभरि नै राज्यका खत्र र नामघरमा नाम प्रसङ्ग सञ्चालन हुने गर्छ। खेल समाचार। गएको राति भएको आज नेदरल्यान्डको आम्स्टिङ स्टलिनभिनमा हुने एफआइएच पुरुष हकी विश्वकपको एक खेलमा भारतीय पुरुष टोलीले पाकिस्तानको सामना गर्नेछ र अघिल्लो राउन्डमा स्थान बनाउने प्रयास गर्नेछ। हाल 2 3 अङ्क जोडेको भारतलाई 6 सुनिश्चित गर्न कम्तीमा ड्र अर्थात् बराबरीको आवश्यकता छ। विश्वको तेस्रो स्थानमा रहेको इङ्ल्यान्डसँग 2-4 गोलले पराजित हुनुअघि टोलीले वेल्स विरुद्ध 3-1 गोलको जित दर्ता गर्दै अभियान सुरु गरेको थियो। सुन्दै हुनुहुन्थ्यो समाचार। आजलाई पुरा भयो।

आकाशवाणी गुवाहाटीको महाबाबुबाट प्रसारित नेपाली कार्यक्रममा सबै श्रोताहरूलाई स्वागत छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ मिडियम एफको 411.5 मिटर तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। आज भदौ महिनाको 3 गते बुधबार औ शुक्ल पक्षको सप्तमी तिथि हो र समय यस बेला अपराह्नको 3:21:31 भएको छ। यही जानकारीको साथ स्टुडियोमा म सन्तोष नेवार सबै श्रोताहरूमा नमस्कार टक्राउँदै सुरु गर्न गइरहेको छु हाम्रा आजका कार्यक्रमहरू। प्रस्तुत छ घोषकका चयनित गीतका कोसेली। यस अन्तर्गत गीती कार्यक्रमको बीच आज हामी कुरा गर्नेछौँ विश्व मानवीय दिवस बारे। आउन सुनौ कार्यक्रमको पहिलो गीत कृष्णबहादुर छेत्रीको कण्ठमा।

श्रोताबिन, आज 19 अगस्त अर्थात् विश्व मानवीय दिवस हो। हरेक वर्ष यसै दिन विश्वभर आफ्ना जीवन जोखिममा राखेर अरूको सेवामा खट्ने मानवीय कर्मीहरू, उद्धारकर्ता, चिकित्सक र स्वयंसेवकहरूको सम्मानमा यो दिवस मनाइने गरिन्छ। मानवीयता भनेको केवल भाषण वा नारा होइन, यो त विपद, युद्ध, अनिकाल वा महामारीका बेला समस्यामा परेका मानिसलाई दिइने भरोसा र मलम हो। सन् 2003 19 अगस्तको दिन इराकको बगदाद स्थित राष्ट्रसङ्घीय कार्यालयमा एउटा भीषण बम हमला भएको थियो। त्यस हमलामा राष्ट्रसङ्घका प्रमुख मानवीय कर्मी सहित 22 जना समर्पित मानवीय सेवाकर्मीहरूको ज्यान गएको थियो। तिनै निस्वार्थ व्यक्तिहरूको सम्झना, त्याग र सम्मानमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् 2009 औपचारिक रूपमा अगस्त 19 विश्व मानवीय दिवसका रूपमा मनाउन सुरु गरेको हो। यस दिवसको मूल उद्देश्य दुईवटा छन्। पहिलो, सङ्कटको घडीमा आफ्नो ज्यानको बाजी लगाएर अरूको जीवन रक्षा गर्ने सेवाकर्मीहरूप्रति उच्च सम्मान व्यक्त गर्नु, र दोस्रो, मानवीय कार्यका क्रममा ज्यान गुमाएका अमर आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु। विश्व मानवीय दिवस सन्दर्भमा श्रोताबिन कुरा अझै हामी जारी राख्नेछौँ, तर समय भएको छ कार्यक्रमको अर्को एउटा गीतको। आउनु सुनौँ यो गीत नरबहादुर दर्जीको कण्ठमा।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषका चयनित गीतका कोसेलीहरू, साथै आज हामी कुरा गरिरहेका छौँ विश्व मानवीय दिवस बारे। श्रोताबिन, भारतको सन्दर्भमा विश्व मानवीय दिवसको कस्तो महत्त्व छ त? भारत विविधता र विशाल क्षेत्र भएको देश हो, जहाँ विभिन्न समयमा बाढी, चक्रवात, पहिरो र भूकम्प जस्ता प्राकृतिक विपदहरू आइरहन्छन्। यस्ता कठिन परिस्थितिमा भारतमा देखिने मानवीय सेवा र वसुधैव कुटुम्बकम अर्थात् विश्व नै एक परिवार होको भावना अद्वितीय छ। हामी सम्झन्छौँ बाढी, समुद्री तुफान वा पहिरोको बेला आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खट्ने एनडिआरएफ, एसडिआरएफ, भारतीय सेना, पुलिस, डक्टर, नर्स, इन्डियन रेडक्रस सोसाइटी र हजारौँ स्थानीय स्वयंसेवकहरूलाई। उनीहरूको अहोरात र खटाई र निस्वार्थ सेवाले गर्दा नै लाखौँ मानिसहरूको ज्यान जोगिन सम्भव भएको छ। यसका साथै भारतले अपरेसन मैत्री वा अन्य अन्तर्राष्ट्रिय सङ्कटका बेला आफ्ना छिमेकी र मित्र राष्ट्रहरूलाई पनि सधैँ मानवीय सहायता पुर्याएर विश्व मञ्चमा मानवीयताको बलियो उदाहरण प्रस्तुत गर्दै आएको छ। आजको विश्वमा मानवीय कार्य झन्झन चुनौतीपूर्ण बन्दै गएको छ। जलवायु परिवर्तनका कारण आउने विपद र विभिन्न सङ्कटले गर्दा करोडौँ मानिसहरूलाई सहायताको पर्खाइमा पुर्याएको छ। तर दुःखद कुरा, सहायता पुर्याउन जाने स्वयंसेवक, चिकित्सक र राहतकर्मीहरू नै आजभोलि जोखिममा पर्ने गरेका छन्। त्यसैले यस वर्षको विश्व मानवीय दिवसले पनि सहायता कर्मीहरूको सुरक्षा, तिनको सम्मान र निष्पक्ष सहायता प्रणालीको निरन्तरतामा विशेष जोड दिएको छ। विश्व मानवीय दिवस सन्दर्भमा श्रोताबिन कुरा अझै जारी रहनेछ, तर समय भएको छ अर्को एउटा गीतको। आउन सुनौ उषा आलेको कण्ठमा यो गीत।

श्रोताहरूले सुन्दै हुनुहुन्छ घोषका चयनित गीतका कोसेली, साथै आज हामी कुरा गरिरहेका छौँ विश्व मानवीय दिवस बारे। श्रोतबिन मानवीय सेवा कुनै पनि जात, धर्म, लिङ्ग, भाषा वा राजनीतिभन्दा धेरै माथि हुन्छ। मानिस हुनुको नाताले दुःखमा परेको मानिसलाई सहयोग गर्नु नै मानवीयताको मूल मर्म हो। मानवीयता देखाउन हामी कुनै ठूलो संस्थाको सदस्य बनिरहनु पर्दैन, हामीले आफ्नो दैनिक जीवनमा पनि साना साना कार्यहरू मार्फत मानवीयता प्रस्तुत गर्न सक्छौँ। आफ्नो वरपर सङ्कट वा रोगले थलिएकाहरूलाई निस्वार्थ सहयोग गर्नु, विपदका बेला भ्रम र

बिना परेका बेला सबैलाई करुणा र दयाको दृष्टिले हेर्नु आदि जस्ता कार्य हामी आफैले कसैले पनि गर्न सक्छौँ। संसारमा प्रविधि र भौतिक विकास जति नै भए पनि सङ्कटका बेला मानिसलाई नै मानिसको सहारा चाहिन्छ। अग्रपन्थीमा रहेर जीवन रक्षाका लागि खटिने सम्पूर्ण मानवीय सेवाकर्मीहरू हाम्रा वास्तविक हिरो हुन्। आउनुहोस् आज विश्व मानवीय दिवसका अवसरमा हामी पनि सङ्कल्प गरौँ, हामी जहाँ छौँ जस्तो अवस्थामा छौँ अरूप्रति दया करुणा र सहयोगको हात फैलाउनेछौँ, मानवीयतालाई सधैँ जीवित राख्नेछौँ। सबैलाई विश्व मानवीय दिवसको शुभकामना। यसैको साथ विश्व मानवीय दिवस सन्दर्भमा आजलाई यति नै टुङ्ग्याई प्रस्तुत गर्न गइरहेका छौँ। कार्यक्रमको यो अन्तिम गीत धीराज श्रेष्ठको कण्ठमा

श्रोतागण धीराज श्रेष्ठको यस गीतपछि नै आजका हाम्रा सम्पूर्ण कार्यक्रमहरू पनि यही टुङ्गिरहेका छौँ। भोलि फेरि अपरान्हको 3:15 हुँदा हामी तपाईँहरू समक्ष हाम्रा कार्यक्रमहरूको साथ उपस्थित हुनेछौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।